तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ दिनेश ढकालको कालो केसमा रेलीमाई. गुल्मीबाट आएका दिनेश ढकाल एक उदयमान गायक र गीतकार हुन् जसले आफ्नो आत्मीय स्वर र सरल ग्रामीण जीवनका कथाहरू समेटिएका गीतहरू हाम्रा नेपाली भाषामा निकै धेरै गाएका छन्. उनले 2021मा उनको यो भाइरल बनेको गीत कालो केसमा रेलीमाई को तिनटै काम गरेका थिए. गीत गाउने, सङ्गीत दिने र स्वर पनि आफ्नै है. कस्तो रमाइलो, हेर्नुहोस् त. ल, अबको पालो रहेको छ वाच अन क्यानबेरा सेगमेन्टको. अब कार्यक्रमलाई अघि बढाउँदै वाच अन क्यानबेरामा म प्रतिष्ठा आज लिएर आएकी छु. क्यानबेरामा 11-17 सेप्टेम्बरसम्म तपाईँ र तपाईँको परिवारले सहभागी हुन सक्ने रमाइला कार्यक्रमहरूको अपडेट लिएर. सबैभन्दा पहिले चिसो मौसम सँगै सहरमा सुरु भएको फ्लोरिया 2026 है. अब त चिसो छ तर स्प्रिङ पनि लागिसके. मैले फेरि चिसो मौसम भने भनेर विन्टर हो भन्ने चाहिँ नसम्झिनु होला. अब फ्लोरिया 2026 अझै धमाकेदार रूपमा सुरु हुन गइरहेको छ होइन. रङ्गीन फुलहरू, लाइभ सङ्गीत, परिवार मैत्री गतिविधि, स्कुल छुट्टी नजिकिँदै गर्दा बच्चाहरूलाई लिएर घुम्नका लागि एकदमै उपयुक्त छ. अब कला प्रेमीहरूका लागि नेसनल ग्यालरी अफ अस्ट्रेलियामा चलिरहेको कन्टेम्पोररी वर्ल्ड इन्डोनेसिया प्रदर्शनीले दक्षिण पूर्व एसिया कला र कथाहरूलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ. र यदि तपाईँलाई आधुनिक कला मनपर्छ भने यो प्रदर्शनी अवश्य हेर्नुहोला. त्यसै गरी क्यानबेरा थिएटर सेन्टरमा यस हप्ता द इम्पोर्टेन्स अफ बिइङ अर्नेस्टको प्रस्तुति हुँदैछ. हल्का हास्य, उत्कृष्ट अभिनय र क्लासिक कथाका आधुनिक रूपान्तरण साथीभाइ र परिवारसँग. खानपिन मन पराउनेहरूका लागि क्यानबेराको क्याफे र रेस्टुरेन्टहरूले सेप्टेम्बर महिनालाई स्प्रिङ मेन्यु स्पेसलको रूपमा मनाइरहेका छन्. ब्राडन, किङस्टन र सिभिक वरिपरिका क्याफेहरूमा नयाँ सिजनल मेन्युहरू उपलब्ध छन्. हल्क ब्रन्च र डिनरको मजा लिन चाहनेहरूको लागि एकदमै राम्रो अवसर रहेको छ. अन्त्यमा समुदाय मैत्री कार्यक्रम ओल्ड बस डिपोक मार्केटमा 15 सेप्टेम्बर आइतबार ह्यान्डमेड र क्राफ्टी हुँदैछ. स्थानीय कलाकार, हस्तकला, सजावट, कपडा सबै एकै ठाउँमा. नेपाली समुदायका धेरै परिवारहरू पनि यहाँ घुम्न जाने गर्छन्, त्यसैले भेटघाटको राम्रो मौका पनि हुन सक्छ. अब त्यसो भए तपाईँको रुचि, कला, परिवारसँग बिताउने समय, हल्का मनोरञ्जन वा खाना होइन खानपिन जे भए पनि क्यानबेरामा यो हप्ता धेरै विकल्पहरू छन्। न्यानो बस्नुहोस् किनभने यो फेक स्प्रिङ हो है, रियल स्प्रिङ अझै आउन बाँकी छ। सुरक्षित रहनुहोस् र सहरको वसन्तको सुरुवातलाई रमाइलो बनाउनुहोस्। यो थियो वाच अन क्यानबेरा, म प्रतिष्ठा। तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM पिपल पावर्ड रेडियो 98.3। अबको पालो रहेको छ अर्को गीतको। अब सुनाऊ मेरो माया छ भने। इन्जोय दिस ट्र्याक।

0: तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले सुन्यौँ सुर्ती चाइनाको यो गीत. गायक सुनिल पराजुलीको हो. नेपाली आधुनिक सङ्गीतमा निरन्तर सक्रिय मधुर स्वरका धनी सुनिल पराजुलीले प्रेम जीवन र भावनालाई एकदमै सरल तर मन छुने शैलीमा प्रस्तुत गर्ने कलाकारको रूपमा आफ्नो पहिचान बनाएका छन्। उनका गीतहरूमा मिठास, सहजता र नेपालीपनको सुगन्ध पाइन्छ र हामी श्रोताले पनि त अब एकदमै तुरुन्तै हामी यो गीतसँग जोडिन सक्छौँ होइन। सुनिल पराजुलीको लोकप्रिय गीत मेरो माया छ भने सुर्ती चाइनाले नयाँ पुस्ता झनै चिनायो र अहिले पनि सामाजिक सञ्जालदेखि रेडियोसम्म एकदमै बजिरहने गीतमा यो गीत चाहिँ पर्छ है। अब यति भन्दै अबको पालो भएको छ इन स्टुडियो इन्टरभ्यू सेगमेन्टको। यो सेगमेन्टको मुख्य उद्देश्य क्यानबेरामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनु भएका नेपालीहरूको कथा अनुभवलाई उजागर गर्नु हो भने नेपाली समुदायको आवाजलाई पनि एउटा प्लेटफर्म दिने चाहिँ यो सेगमेन्टले काम गर्न खोजेको छ। क्यानबेरामा नेपाली भाषीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ है। एउटा डेटाले चाहिँ के सजेस्ट गरेको छ भने 2% चाहिँ नेपाली भाषीहरू चाहिँ क्यानबेरामा छौँ भनेको त्यो एकदमै उल्लेख्य संख्यामा हो। अब त्यसैले नेप्लिज भोइस अफ क्यानबेराले नेपाली भाषालाई जोगाउने, बोल्ने र गर्वका साथ प्रस्तुत गर्ने प्रयास निरन्तर अगाडि बढाइरहेको छ। आज हामी आँखाको स्वास्थ्य अनुसन्धान र शिक्षाको क्षेत्रमा सक्रिय व्यक्तित्व दिनेश काफलेको सुझाव, आँखालाई कसरी स्वस्थ राख्ने भनेर उहाँको नेपालदेखि दक्षिण अफ्रिका, मल्लावी हुँदै अस्ट्रेलियासम्मको यात्रा, आँखाको स्वास्थ्य सम्बन्धी अनुसन्धान र समुदायका लागि उपयुक्त कुराकानीहरू हामीले अलिकति अगाडि गरेका थियौँ। तर आज हामीलाई दिनेशज्यूले अब अहिले स्प्रिङ लागेको छ, स्प्रिङमा आफ्नो आँखाको एकदमै धेरै चाहिँ ख्याल गर्नुपर्छ, त्यसैले गर्दाखेरि दिनेश सुनौ, दिनेश काफले के भन्नुहुन्छ त आँखालाई कसरी स्वस्थ राख्ने भनेर।
1: ठुलो क्वेसन मलाई अब यसलाई चाहिँ एज ग्रुप अनुसार जान्छु होला। बच्चाहरूको केसमा मैले भनिहालेँ अघि कसरी प्रिभेन्ट गर्ने, बाहिर बढी खेलाउने, कम्प्युटर आइप्याडहरू कम गराउने, अनि छोटो समय गराउने भयो। अर्को चाहिँ अनि तपाईँको प्रि स्कुल भन्छ हामी, बच्चा स्कुल जानु अगाडि चाहिँ एक्चुली टेस्ट गराउने, अनि उनीहरू चाहिँ नजिकै गएर हेर्छन् त टिभीहरू आइप्याडहरू नजिकै राख्छन् भने त्यो पनि आँखा टेस्ट गर्नुपर्छ कि पर्ने एउटा सिग्नल हो तिनीहरूले, सायद उनीहरूलाई पनि चस्मा चाहिएको हुनसक्छ। त्योहरू भयो। अब ठुलो मान्छेहरूलाई चाहिँ अब न्युट्रिसनहरू त भइहाल्यो, अब होइन हेल्दी लाइफ एक्सर्साइजहरू अल दोज थिङ्स त्यसले पनि हेल्प गर्छ। ठुलोहरूमा चाहिँ जेनरली अब टू टु थ्री इयर्समा चाहिँ रेगुलर आई चेकअप गर्ने भन्ने हुन्छ, किनभने कुनै कुनै रोगहरू चाहिँ जस्तै कालो बिन्दु भन्छ नेपालीमा जलबिन्दु, जुन चाहिँ साइलेन्ट किलर जस्तो हुन्छ, कुनै कुनैमा चाहिँ अब भित्रपट्टि चाहिँ तपाईँको प्रेसर बिस्तारै बढिरहेको हुन्छ, अनि त्यसले बिस्तारै बढिराखेर त्यसले आँखाको नसाहरूमा असर गरिरहेको हुन्छ। त्यो चाहिँ अब हामीले टेस्ट गरेनौँ भने चाहिँ पत्ता लगाउन गाह्रो हुन्छ, अनि जति बेला पत्ता लाग्छ त्यति बेला चाहिँ ढिलो भइसकेको हुन्छ कि उता लस पनि भइसकेको हुन्छ। त्यो चाहिँ अब रेगुलर टू टु थ्री इयर्समा रेगुलर चेकअप भन्ने हुन्छ। अर्को चाहिँ 65 इयर्स प्लसको अब पपुलेसनमा चाहिँ अघि भने जस्तै अरू रोगहरू जलबिन्दु, मोतीबिन्दु, अनि अरू अरू रोगहरू अब जस्तै अब हाइपरटेन्सन भनौँ न, अब चिनीको रोग छ, ब्लड प्रेसर छ भने त्यसले पनि आँखाको नसाहरूमा पनि असर गर्छ, रक्त नलीहरूमा। त्यस्तो केसहरूमा चाहिँ अझ बढी रेगुलर डक्टरको अनुसार 6 to 12 months अब डिपेन्डिङ अपन द स्टेजेस, त्यो चाहिँ गर्दाखेरि चाहिँ राम्रै हुन्छ।
0: हामीले सुन्यौँ आँखालाई कसरी स्वस्थ राख्ने भनेर। तपाईँ सुन्दै हुनुहुन्छ 2XXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि हामीसँग अघि हुनुहुन्थ्यो दिनेश काफले. आँखा कसरी स्वस्थ राख्ने, आँखा स्वस्थ राख्नको लागि गर्नुपर्ने सुझावहरू उहाँले केही प्रस्तुत गर्नुभयो. उहाँ युनिभर्सिटी अफ क्यानबेरामा कार्यरत हुनुहुन्छ. अब कार्यक्रमलाई अगाडि बढाउँदै अब सुनौ अर्को सुमधुर गीत. नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्. अबको गीत रहेको छ विपुल छेत्रीको असार एल्बम स्केचेस अफ दार्जिलिङबाट. इन्जोय दिस ट्र्याक.

पाएं सुंदर हुनुहुन्छ 98.3 को कार्यक्रम प्लीज वॉइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथमा भारतको कालिम्पोङमा जन्मिएका विपुल छेत्री नेपाली भाषामा गीत गाउने अग्रणी कलाकार हुन् उनको संगीतमा हिमाली पहाड बाल्यकालका सम्झना अनि एकदमै सरल जीवनका कथाहरू गहिरोसँग झल्किन्छन् उनको पहिलो गीत वाइल्ड फायर डडेलो साउन्ड क्लाउडमा 2013 सार्वजनिक भएपछि निकै चर्चित भयो र यही गीतले उनको पहिलो एल्बम स्केचेस अफ दार्जिलिङको यात्रा पनि सुरु गर्यो 2014 आएको स्केचेस अफ दार्जिलिङ र 2016 माया एल्बमले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनायो ओके लेसनमा टप सेलिङ आर्टिस्ट बन्नुका साथै हिट्स एफएम अवार्डमा पप रक एल्बम अफ द इयर र बेस्ट मेल पप भोकल पर्फर्मेन्स जस्ता पुरस्कार पनि उनले जितेका थिए अब कार्यक्रमलाई अगाडि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा अब हेरौँ नेपालबाट आएको मैले अरू त्यति धेरै अपडेट दिन चाहिन भोटेकोशी बाढी सम्बन्धी पछिल्ला अपडेटहरू विशेष गरेर सुवार नुवाकोटबाट सबैभन्दा पहिले बाढीको जोखिम अझै उच्च छ सरकारी पूर्वानुमान अनुसार भोटेकोशी र त्रिशुले नदीको बहाव अहिले सतर्कता स्तर भन्दा चाहिँ तल भए पनि आगामी दिनहरूमा अब पानी एकदम परिरहेको भएर चाहिँ फेरि बढ्ने सम्भावना पनि रहेकोले रसुवा र नुवाकोटमा फ्ल्यास फ्लडको सतर्कता अपनाउनु पर्ने चाहिँ सरकारले अहिले पनि भनिराखेको छ अब अहिलेसम्म धेरै ज्यान गइसक्यो है 3,000 बढी मानिसहरूलाई रसुवा र नुवाकोटबाट चाहिँ उद्धार गरिएको छ उद्धार गरिएका मध्ये 2,000 बढी होइन 2,500 बढीजना नेपाली अनि 250 लगभग घरारीमा चाहिँ विदेशी नागरिकहरू रहेका छन् भने पछिल्लो 24 मात्रै 624 थप उतारहरू भएको छ त्यसै गरी बेपत्ताको सङ्ख्या पनि निकै धेरै रहेको छ परिवारहरूले प्रहरी प्रशासन र अनलाइन प्रणाली मार्फत खोजी अनुरोध दर्ता गरिरहेका छन् त्यसैले ठ्याक्कै अब अहिले यतिजना चाहिँ हराउनु भएको छ भन्ने चाहिँ अब आङ्कलन अझै पनि लाउन सकिराखिएको छैन होइन तर 1500 भन्दा बढी नै हुनुहुन्छ भन्ने आकलन छ भन्ने चाहिँ भनौँ न अब शवहरू पनि एकदमै धेरै फेला परिरहेको छ अनि लगभग 8,000 प्रहरी चाहिँ परिचालन गरिएको छ ड्रोन कुकुर खोजी हेलिकप्टर मार्फत खोजी तथा उद्धार पनि जारी रहेको छ संयुक्त सुरक्षा टोलीले टिमुरे स्याफ्रुबेसी मैलुङ लगायतका क्षेत्रमा नियमित हवाई खोजी पनि गरिरहेका छन् भने बाढीले चाहिँ 55 खानेपानी परियोजनाहरू नष्ट पारेको छ सबैभन्दा धेरै क्षति चाहिँ नुवाकोटमा 22 परियोजना जुन चाहिँ 41 मिलियन रुपियाँको भएको छ भने 60 किलोमिटर फाइबर लाइन र एनसेलको एक टावर पूर्ण रूपमा चाहिँ क्षतिग्रस्त भएको कम्पनीले प्रभावित क्षेत्रमा अब 3,00,000 ग्राहकलाई चाहिँ निशुल्क सेवा पनि उपलब्ध गराइरहेको छ त्यसै गरी 41 मोटरेबल पुल होइन मोटरेबल पुलहरू चाहिँ बगाएको छ भने 35 सडक पुलहरू चाहिँ एकदमै नराम्रोसँग क्षतिग्रस्त भएको रिपोर्ट छ जसले धेरै बस्तीहरूलाई अलग नै पारेको छ होइन अब अहिले पुलै नभएपछि सोच्नुहोस् न कसरी जाने त्यहाँ त्यसै गरी अब रसुवा र नुवाकोट सहित 5 करिब अब अहिलेको एउटा एस्टिमेट हेर्ने हो भने चाहिँ 1.6 मिलियन चाहिँ मानिसहरू प्रभावित भएको भन्ने छ भने 3,700 भन्दा बढी घर परिवार चाहिँ अझै बिजुली सडक सञ्चार सेवा अवरुद्ध भएको अवस्थामा हुनुहुन्छ त्यसै गरी 50,000 भन्दा बढी मानिसलाई आपतकालीन वास सहायता चाहिएको छ भनेर विभिन्न सङ्घ संस्थाले चाहिँ भनिराख्नु भएको छ होइन हाइजिन किटहरू खानेपानी छैन केही पनि छैन अब सबै कुरा बगाएर लगिसक्यो अब यसले गर्दाखेरि एकदमै बिकराल छ तर सबैतिरको समुदायको सपोर्ट एकदमै राम्रो रहेको छ नेपालीहरू जहाँ भए पनि विदेशी नेपाली भनौँ न कसैले पनि सहयोग गर्न चाहिँ छुटाउनु भएको छैन होला त्यही भएर सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद यी थिए भोटेकोशी बाढी सम्बन्धी पछिल्ला प्रमुख अपडेटहरू नेप्लिज भोइस अफ क्यानबेराबाट प्रभावित परिवारमा फेरि पनि हाम्रो गहिरो समवेदना र सुरक्षित रहन आग्रह छ 2XXFM 98.3
प्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस् म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइ नै रहनेछु यदि भन्दा भन्दै कार्यक्रमबाट बिट मार्ने बेला भइसकेको छ आज नै प्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई क्यानबेराबाट नेप्लिज समुदायको लागि नेप्लिज भोइस अफ क्यानबेरा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद अर्को कार्यक्रममा फेरि भेटौँला सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् विदेशमा बस्ने नेपालीको रूपमा तपाईँले बोकेका कुनै कथा सङ्घर्ष वा सम्झना छन् वा यदि तपाईँ केही एकदमै अनौठो कुराहरू अथवा इन्ट्रेस्टिङ कामहरू गर्दै हुनुहुन्छ भने हामी मलाई सम्झिन सक्नुहुनेछ मलाई र हामी हाम्रो 2XXFM यहाँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ भोइस अफ क्यानबेरा तपाईँको आवाज सुन्न चाहन्छ आफ्नो विचार भोइस नोट वा अनुभव हामीलाई पठाउनुहोस् तपाईँको कथा आगामी कार्यक्रममा समावेश हुन सक्छ यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ अर्को हप्ता यही दिन यही समय फेरि भेट्नेछौँ 98.3 2XXFM बिहिबार साँझ 8 बजे सुन्दै गर्नुहोला जाँदा जाँदै विपुल छेत्रीकै आवाजमा अर्को गीत इन्जोय दिस सङ